0: सब तरह की तारीफ खुदा ही को सजावार है जो तमाम मखलूकात का परवरदिगार है, बड़ा मेहरबान निहायत रहम वाला, इंसाफ के दिन का हाकिम।
1: إياك نعبد وإياك نستعين
0: اے پروردگار ہم تیری ہی عبادت کرتے ہیں اور تجھی سے مدد مانگتے ہیں
1: اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين
0: ہم کو سیدھے رستے چلا ان لوگوں کے رستے جن پر تو اپنا فضل و کرم کرتا رہا نہ ان کے جن پر غصے ہوتا رہا اور نہ گمراہوں کے
2: Here at Radio 79 Brisbane, we have decided to repeat old Jummah programs of late Hazrat Maulana Bashir Ahmed Diwan. As you know, late Hazrat Maulana Bashir Ahmed Diwan has been presenting radio programs for more than 50 years. Out of his collection of old programs, we'll bring to you selected old Jummah programs of late Hazrat Maulana Bashir Ahmed Diwan in this segment, Aaj Jummah Hai. To chalo. آج جمعہ ہے پروگرام آپ کی خدمت میں محروم حضرت مولانا بشیر احمد دیوان
3: بسم اللہ الرحمن الرحیم الحمدللہ وکفا وسلام علی عباده الذین اصطفا اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم وسیق الذین اتقوا ربهم الى الجنۃ زمرا حتى اذا جاءوها وفتحت ابوابها وقال لهم خزنتها سلام علیکم طبتم فادخلوها خالدین وقالوا الحمد للہ الذی صدقنا وعده وأورثنا الارض نتبوأ من الجنة حيث نشاء ونعم اجر العاملین صدق اللہ العلی العظیم عزیزان ملت برادران محترم میرے محترم بھائیوں اور میری محترم بہنوں السلام علیکم ورحمۃ اللہ وبرکاتہ آج جمعہ کا مبارک دن ہے اللہ تبارک و تعالیٰ نے رحمت دو عالم صلی اللہ علیہ وسلم کی امت کو یہ مبارک دن نصیب فرمایا ہے اور جمعہ کی نماز ہر مسلمان ایمان والے پر فرض کی گئی ہے یہ فرض عین ہے اس کی بڑی برکتیں اور رحمتیں ہیں اللہ نے تبارک و تعالیٰ نے بیان فرمائی ہے اور اس کا حکم دیا ہے دعا ہے کہ اللہ تبارک و تعالیٰ زندگی کی آخری سانس تک نماز جمعہ کی پابندی سے ادا کرنے کی توفیق عطا فرمائے اور اس کی برکتوں اور رحمتوں کے حاصل کرنے کا موقع سب کو نصیب فرما دے آمین قرآن کریم کی جن مبارک آیتوں کو تلاوت کیا ہے اسی کی روشنی میں چند باتیں مختصر عرض کرتا ہوں قرآن کریم کی آیتوں میں وہ لوگ جو اللہ سے ڈرتے ہیں اللہ تبارک و تعالیٰ کا تقویٰ رکھتے ہیں اللہ سے ڈرتے ہیں اللہ کے حکم کی ادائیگی میں بڑی فکر کرتے ہیں اتقوا اللہ اللہ سے ڈرنے والے کے لیے بڑی بشارت سنائی گئی ان آیتوں میں فرمایا گیا کہ قیامت کا میدان ہوگا نفسی کا عالم ہوگا اللہ تبارک و تعالیٰ آج کے دن فیصلہ کریں گے کہ کون جنت میں جاتا ہے اور کون جہنم میں جاتا ہے جن لوگوں نے اللہ کی نافرمانیوں میں اپنا وقت اپنی زندگی گزاری اسی آیت کے اوپر کی آیتوں میں ہی بتایا گیا ہے کافرانہ اعمال کیے اللہ کی نافرمانیوں میں زندگی گزاری ان کو بھی قیامت کے میدان میں لایا جائے گا یہ بھی جماعت کی جماعت اور گروہوں کے گروہ پکارے جائیں گے اور جب جہنم کے قریب میں پہنچ جائیں گے تو جہنم کا داروغہ فرشتہ ان سے یہ پوچھے گا الم یاتکم رسل منکم یتلون علیکم آیات ربکم کیا ہو گیا کیا تمہارے پاس اللہ کے دین کا بتانے والا پیغام الہی کا سنانے والا کوئی آیا تھا یہ کوئی نہیں آیا تھا ملامت کے طور پر شرمندہ کرنے کے لیے وہ کہیں گے قادو بلا ہمیں باتیں بتائی گئی تھی دنیا میں لیکن ہماری بدقسمتی کہ ہم نے اس پر عمل نہیں کیا قالوا بلا آج اسی وجہ سے ہم یہاں پہنچ گئے فرشتے ان کے لیے دروازے جہنم کے کھول دے گا فادخلوها خالدین داخل ہو جاؤ اس کے اندر ہمیشہ کے لیے وہ بہت برا ٹھکانہ ہے ألم يأتكم رسول منكم يتلون عليكم آيات ربكم وينذرونكم لقاء يومكم هذا قالوا بلى ولكن حقت كلمة العذاب على الكافرين إذا دخلوا أبواب جهنم خالدين فيها وبئس مثوى المتكبرين. إن آيتوں کا ترجمہ ہے کیا تم کو یقین نہیں تھا کہ یہ دن آنے والا ہے؟ کیا تم کو باتیں نہیں بتائی گئی تھی؟ وہ اقرار کریں گے کہ ہاں سب کچھ بتایا گیا تھا, لیکن ہماری بدقسمتی ہے کہ ہم نے اس پیغام الہی پر عمل کر کے نہیں دکھایا. فرشتے ان کے لیے جہنم کے دروازے کھول دیں گے اور ان کو جہنم میں ڈال دیا جائے گا. آگے قرآن کریم ان لوگوں کو خوشخبری سناتا ہے جنہوں نے دنیا کی زندگی کو غنیمت جان کر کے اللہ تبارک و تعالیٰ کی رضا کے لیے پوری زندگی اللہ کی رضا میں لگا دی. اطاعت خداوندی, اللہ تبارک و تعالیٰ کے حکموں کے مطابق زندگی گزاری, سرکار دو عالم حضرت نبی کریم صلی اللہ علیہ وسلم کے ارشادات کے مطابق اپنی زندگی کو گزار کر کے ہی دنیا سے رخصت ہوئے. قرآن کریم ان کے مطابق کہتا ہے ان کو قیامت کے میدان میں لایا جائے گا. وَسِيقَ الَّذِينَ اتَّقَوْا رَبَّهُمْ إِلَى الْجَنَّةِ زُمَرًا, جنت کی طرف پہنچایا جائے گا, خوشی بڑے خوش ہوں گے. ہر ایک کا اپنا درجہ ہوگا, جس کا ایمان جس درجے کا ہوگا, جس کا تقوی جس درجے کا ہوگا, ان گروہوں میں ان کو لے جایا جائے گا. إِلَى الْجَنَّةِ زُمَرًا حَتَّى إِذَا جَاؤُوهَا, جب وہ آئیں گے وَفُتِحَتْ أَبْوَابُهَا, دروازے کھلے ہوں گے جنت کے. جہنم کے دروازے تو بند تھے اور جب مجرم جائیں گے تب کھولا جائے گا, لیکن اللہ تبارک و تعالیٰ کی جنت کے دروازے پہلے سے کھول کر کے ان کا استقبال کیا جائے گا. یہ میرے یوں بندے ہیں کہ جنہوں نے زندگی اچھی گزاری, وفوتیت ابوابہا وقال لہم خزنتہا, جنت کے فرشتہ جو وہاں متعین ہے جس کا نام رضوان بتایا گیا ہے, وہ سلام کرے گا, سلام علیکم طبتم, سلام السلام علیکم کہہ کر کے ان کو استقبال کرے گا. تم بڑے پاکیزہ ہو, بڑے متقی ہو, بڑے نیک ہو, تبت ملے گا. ادخلوہا, داخل ہو جاؤ جنت میں. اللہ ہم سب کو یہ نصیب فرما دے. وسیق الذین اتقوا ربهم الى الجنۃ زمرا حتی اذا جاؤوها وفتحت ابوابها وقال لهم خزنتها سلام علیکم طبتم فادخلوها خالدین, جب یہ جنت میں پہنچ جائیں گے وقال الحمد للہ الذی صدقنا وعدہ, جنت کی نعمتوں کو دیکھ کر, وہاں کی بہاروں کو دیکھ کر, بے نظیر و بے مثال نعمتوں کو دیکھ کر کہیں گے وہ تعریف اور حمد و ثنا کے دائی کے اوپر پروردگار کے جس نے اپنا وعدہ پورا کر دیا. وقال الحمد للہ الذی صدقنا وعدہ, واورثنا الارض, اور ہمیں جنت کا وارث بنا دیا, جہاں چاہے رہیں, جہاں چاہیں پھریں, جس جگہ پہ بھی جائیں وہ میں پھریں. قرآن کریم کا ارشاد ہے, وقال الحمد للہ الذی صدقنا وعدہ واورثنا الارض نتبوأ من الجنۃ حیث نشاء ونعم اجر العاملین, نیک کام کرنے والوں کا کیا ہی اچھا بدلہ ہے, نیک کام کرنے والوں کا کیا ہی اچھا بدلہ ہے. یہ جنت جس کے متعلق سرکاری دو عالم حضرت نبی کریم صلی اللہ علیہ وسلم کا ارشاد گرامی ہے, سعادت العباد الصالحین, اللہ تبارک و تعالیٰ فرماتے ہیں کہ میں نے اپنے نیک بندوں کے لیے وہ نعمتیں تیار کر رکھی ہیں جس کو نہ کسی آنکھ نے دیکھا اور نہ کسی کان نے سنا اور نہ کسی انسان کے جس پر خیال بھی گزرا ہے. ایسی نعمتیں تیار کر رکھی ہیں, یقین رکھیں کہ اللہ نے نیک بندوں کے لیے عظیم ترین نعمتیں تیار کر رکھی ہیں, اس کے حاصل کرنے کی کوشش اس دنیا میں کرنا ہے, محنت کرنی ہے, نیک اعمال کرنے ہیں. ونعم اجر العاملین, ایک اور بات بتائی جائے, وترى الملائكة حافين من حول العرش, تم دیکھو گے اس دن اللہ کے عرش عظیم کی چاروں طرف فرشتے حلقہ لگائے ہوئے چلتے پھرتے ہوں گے اور اللہ کی حمد و ثنا بیان کرتے ہوں گے. وترى الملائكة حافين من حول العرش يسبحون بحمد ربهم, اللہ کی تبارک و تعالیٰ کے بے شمار فرشتے اس کے عرش کے ارد گرد حلقہ بنائے ہوئے چلتے پھرتے ہوں گے اور اللہ تبارک تعالیٰ کی حمد و ثنا اور تعریف بیان کرتے ہوں گے. یسبحون بحمد ربهم وقضی بینہم بالحق, آج इंसाफ से कर दिया गया, आज फैसला कर दिया गया, और बुद्धि अबैन हक हक के साथ सबका फैसला कर दिया गया, अच्छों के लिए क्या है बुरों के लिए क्या है, ये फैसले का दिन था, ये उमर हिसाब का दिन था। वकूदी अबैन हक वकील अलहमदुल्लाह रब्बिल आलमीन कहा जाएगा, हर किस्म की तारीफ रब्बुल आलमीन के लिए है। इन आयतों का मुख्तसर तर्जुमा मैंने किया है, बस जिन लोगों ने भी अल्लाह के हुक्मों के मुताबिक जिंदगी गुजारी और तकवाबादी जिंदगी गुजारी, दुनिया में अल्लाह तबारक व तआला के हुक्मों पर चले और उसकी नाफरमानियों से डरते रहे, और कयामत की में बड़े खुशहाल होंगे। तारीख का एक बेनजीर वाकया है, हजरत अब्दुल्ला बिन मुबारक रहमतुल्लाह अलैहि उलमाए उम्मत में और फुकहाए मिल्लत में बहुत बड़े बुजुर्ग गुजरे हैं, कुरान और हदीस के माहिर, बड़ा मरतबा अल्लाह तबारक कानून को दिया था। अल्लाह तबारक तआला ने कुरान और हदीस का बड़ा गहरा इल्म इनको अता फरमाया था। अमीरुल मोमिनीन फिल हदीस है, हदीस के अमीरुल मोमिनीन माने गए हैं, उनके मुताबिक लिखा है कि एक साल वो जिहाद करते थे तो एक साल हज के लिए जाया करते थे, अल्लाह ने माल और दौलत से भी खूब नवाजा था। एक मरतबा अपने गुलाम के साथ हज के लिए तशरीफ ले जा रहे थे, घोड़े पर सवार है, गुलाम साथ में है, अपने अपने गांव अपने शहर मोरो खुरासान के एक शहर में रहते थे, वहां से वो रवाना हुए, थोड़ी ही दूर चले थे, रास्ते में उन्होंने देखा बड़ी तेजी के साथ मक्का मौसमा की तरफ जा रहे थे, देखा कि रास्ते में जहां कूड़ा कलकट मैला कुचेला और गंदी चीजें फेंकी जाती है, ऐसी जगह पर एक छोटी बच्ची खड़ी है। उन्होंने दूर से देखा एक बच्ची खड़ी है और ये मेरी गंदी चीज से कोई जगह से कुछ चीज उठा करके अपने कपड़े में उसे लपेट दी। उन्होंने सोचा कि क्या बात है, ये लड़की कोई गंदी चीज लेकर अपने कपड़े में छुपा रही है। वहां पहुंचे तो घोड़े पर से उतर करके बेटी के पास पहुंचे, बच्ची के पास पहुंचे, उसके सर पर मोहब्बत और शफकत से हाथ फेरते हुए कहा, बेटी तुमने यहां से क्या लिया? बेटी रोने लगी, आंखों से आंसू जारी हो गए, शफकत तो प्यार से पूछा, बेटी क्या है बताओ? तो उसने अपने कपड़े अपना कपड़ा खोल कर दिखाया तो मरी हुई मुर्दा चिड़िया थी। आपने फरमाया, बेटी ये तो मुर्दार है, हराम है। तो उसने कहा, ये मेरे लिए हराम नहीं है। तो क्यों? तमाम आज कई दिनों से मैं और मेरे छोटे छोटे मासूम भाई बहन भूखे हैं, उनके खाने का कोई इंतजाम नहीं हुआ है, मेरी माँ ने दूसरा निकाह किया कर दिया और मेरे बाप मैदान जंग में शहीद हो गए, हम बच्चियों का कोई देखभाल करने वाला नहीं, आज कई दिन से हम भूखे हैं, मैं निकली कि कोई चीज खाने की मिल जाए तो मुझे यही चिड़िया मिल गई, अब मैं ले जाऊंगी और उसको पका करके अपने भाई बहन को खिलाऊंगी। हजरत अब्दुल्ला बिन मुबारक रहमतुल्लाह अलैह की आंखों से आंसू जारी हो गए। उन्होंने अपने खादिम को गुलाम को बुलाया, आवाज लगाई, आओ। वो आए, फरमा हम वापस अगर अपने घर चले जाएं तो यहां से कितने पैसे लगते हैं? फरमा 20 दिरहम या 20 दिनार। फरमा 20 दिरहम निकाल लो, वापस जाने का खर्च है, बाकी ये पूरी पैसों की थैली जो हज के लिए हम ले जा रहे हैं इस बच्ची के हवाले कर दिया आपने, कहा बेटी इसको कबूल कर लो और जाओ खुशी खुशी अपने घर पे और अपने भाई बहनों के लिए खाना तैयार करो, अभी चिड़िया फेंक दो। लड़की की आंखों में खुशी के आंसू आ गए, उसने चिड़िया फेंक दी और पैसों की थैली लेकर घर में चली गई। एक रिवायत के मुताबिक हजरत अब्दुल्ला बिन मुबारक रहमतुल्लाह अलैह उस घर में गए, दरवाजा बंद हो गया था, दरवाजे के पास खड़े हुए, देखिए अंदर क्या होता है। लड़की ने जाकर के अपने बहन भाइयों को कहा, खुश हो जाओ, अल्लाह ने बड़ी मदद फरमाई, एक अल्लाह वाला आया और उसने ये पैसों की थैली दी है, अब हमें फक्र फाका और मोहताजी की कोई फिक्र नहीं होगी, अल्लाह तबारक व तआला से दुआ करो उसके लिए जिसने पैसों की थैली दी है। बड़े खुश हो गए, अपने गुलाम से कहा चलो हमारा हज हो गया, अपने अपने घर चलो। घर वापस आ गए। कुछ दिनों के बाद हुज्जाजी किराम हाजी हजरात हाजी साहिबान हज करके वापस आए तो उनके शहर के लोग भी हज के लिए गए थे। उनको मालूम हुआ तो इनके इस्तकबाल के लिए शहर से बाहर आए कि हाजियों से मुलाकात कर ले, इनको मुबारकबादी देने लगे। तो वो लोग कहने लगे हजरत आपको भी मुबारक हो हज। हजरत अब्दुल्ला बिन मुबारक रहमतुल्लाह अलैह ने फरमाए मैंने हज नहीं किया। वो कहने लगे हजरत हमने आपको अरफात के मैदान में देखा लेकिन मुलाकात न हो सकी, फला फला जगह पर आपको देखा मुलाकात न हो सकी, आप तो हज में थे। उन्होंने कहा मैंने हज नहीं किया। बहरहाल रात को हजरत अब्दुल्ला बिन कहने हजरत आपको